0: शेयर बंडल्स, वो भी डिस्काउंट पर।
1: FM 100 टाइम चेक, इट्स 2 PM।
0: शेयर बंडल्स, वो भी डिस्काउंट पर। सब्सक्राइब करना तो बनता है, तो बस अभी जैस कैश ऐप से जैस V5 फैंटास्टिक बंडल लगाओ और पाओ 2,000 रुपए तक का बेहतरीन डिस्काउंट अपने फेवरेट बंडल्स पर। बड़े डिस्काउंट्स के लिए जैस कैश है ना।
1: This program is brought to you by
2: Haier ka naya no frost IoT refrigerator, twin inverter technology jisse mile maximum cooling aur energy saving. No frost, no worries.
1: Like us on facebook.com/FM247365.
3: Kudrat ka nizam توازن پر قائم ہے۔
4: وسائل سے زیادہ آبادی کے بوجھ سے توازن بگڑ جاتا ہے۔
5: گھر کے افراد اور آمدن میں توازن
6: ہماری ذمہ داری ہے۔
7: خاندانی منصوبہ بندی کے طریقوں پر عمل کر کے اپنی ذمہ داری پوری کریں۔
8: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
9: ایف ایم 100
8: 31 سال ایف ایم 100 آپ کی آواز۔ السلام علیکم پاکستان،
9: السلام علیکم پاکستان۔

0: क्या बात है, पहाड़ी राग में,
1: ये पहाड़ी राग है ये मैं, अच्छा मुझे जो है ना वो अपनी जाति अगर बात करूं तो बस ये होता है कि मैं सुनता हूं ना गाना बहुत अच्छा लगता है यार, कौन सा राग हुआ, ऐसे सवाल आता है दिन
0: मेरा ख्याल है आपके अब्बा को काफी बताओ
1: सर वो तो अच्छा आज तक आपको करम भाई हैरत होगी, मेरे वालिद साहब क्लासिकल सेमी क्लासिकल फोक गजल ये तमाम जॉनराज में उन्होंने गाया है, लेकिन हमने अपने बचपन से लेकर अभी तक आज तक अपने वाले साहब को घर में गुनगुनाते हुए भी नहीं सुना।
0: अरे ये बड़ी बात है, ये मतलब ऐसी बात है कि जो
1: नहीं आप सीरियस बता रहा हूं मैं आपको, क्योंकि जो
0: क्योंकि आप अपने टाइम के एक अच्छे आर्टिस्ट थे
1: जी, तो आपको मैं एक बात बताता हूं, असल में जो घरानों का सिलसिलाकार है ना वो तो इंटायरली डिफरेंट है, ठीक है ना,
0: वो गाते ही रहते
1: हैं, मतलब उनका काम ही रियाज करना है, सिखाना है और इस चीज को आगे लेकर बढ़ना है, लेकिन मैंने आप यकीन मानिए कि वालिद साहब को हमारे पूरी लाइफ में घर में कभी गुनगुनाते नहीं सुना, और उसके साथ साथ ना कोई इंस्ट्रूमेंट जो है वो घर में है मौजूद।
0: अच्छा ये भी बात है,
1: ये भी बात है आपको मैं आपको बता रहा हूं, क्योंकि वो अपने टाइम पर जब उनका पीक टाइम रहा है वो घर पे कभी गए नहीं, न दिन को न रात,
0: ये वजह, ये वजह
1: शायद यही वजह, कभी भी मतलब वो आयास हो गए और उसके बाद चले गए, हम लोग भी बस अपनी पढ़ाइयों में लगे रहे, तो ये भी एक माहौल का भी बड़ा असर होता है। मैं ये समझता हूं कि जो घराने हैं इन घरानों की इस रस्मों रिवाज या परंपरा जो मैंने अभी कहा है वो संसरित का लफ्ज है, ये इस वजह से बच्चों में अगली नस्ल में ये चीज इंटरेस्ट डेवलप होता है कि यार हम भी ये इस तरह का सिलसिला कर लें। अच्छा मैं आपको एक और बड़ी मजे की बात बताऊं, ये इस वजह से मैं बता रहा हूं कि क्योंकि आपका ये एक सिलसिलाकार है, अब मर्द हजरात जितने भी हैं ना घरानों में वो सामने रहते हैं और गा रहे होते हैं और उनकी गायकी को बड़ी पसंद किया जाता है, और घर की जो बच्चियां होती है ना वो भी अपने वालिदैन को सुन सुनकर वो ज्यादा सुरीली हुई होती है।
0: अच्छा रोशन आरा बेगम जो किराने घर है,
1: रोशन आरा बेगम क्या नाम लिया,
0: अब्दुल करीम खान जो थे क्लासिकल गायक उनकी बेटी थी
1: जी जी।
0: अच्छा बहुत सारे जो अच्छी गायिकाएं जो हैं जो जिन्होंने हिस्ट्री में नाम पैदा किया किसी न किसी आर्टिस्ट की बेटियां भी
1: थी,
0: और हमें तो मतलब मेरे घर में तो ये माहौल था कि मेरे वालिद जो थे ना वो हमें ना पढ़ाना चाहते थे, मैंने बड़ी जगह पे अब करता हूँ, पहले बात ये नहीं करता था, तो मेरे वालिद ये चाहते थे कि हम पढ़ें, भाइयों में मेरा जो मुकाम था मुझे म्यूजिक का शौक था, मैं उनके पीछे पढ़ा रहता था, जब नहीं उन्होंने सिखाना शुरू किया तो मैंने अपनी वालदा को उनके पीछे कि अम्मा मुझे ये गाना नहीं सिखा, वो फिर खवातीन जो है उनका तो बड़ा दबदबा होता है घर में, होम मिनिस्टर का आ गया, फिर उन्होंने जब कहा तो उन्होंने कहा अच्छा, पहले तो नाराज हो रहे थे कि ना ये म्यूजिक में आए, फिर मुझे कहते हैं अच्छा 5 बजे उठो तुम मुझे उठा देना, मैं नमाज के लिए उठता हूँ ना तो मैं देखता हूँ तुम्हें शौक है कि नहीं, फिर कभी कभार मतलब मैं जब वादा करके सोता था उठता मैं 7 बजे था स्कूल जाने के लिए, तो मैंने कहा फिर रियाज नहीं कराया, कहता नहीं ये शर्त पहले मानू, फिर मुझे नदीम भी ऐसा शौक हुआ कि मैं 4:30 बजे उठ के ना बैठा रहता था तो अजान से भी पहले, तो उन्होंने देखा भाई सो जाओ, मैंने कहा नहीं नहीं रियाज करना है यार मैं करवा दूंगा कसम से सो जाओ, फिर मैंने उनके लिए चाय बनाना शुरू की, कितना अरसा मैंने उनको चाय पेश की, फिर उन्होंने शुरू करवाया, पर 10 साल के अरसे में मुझे उन्होंने स्टेज पे जब बिठाया था तो लोग ये पुराने उस्ताद कह रहे थे इसकी ट्रेनिंग कहाँ की इस बच्चे की, इतनी स्पीड में मेरा बराबर तान चल रही थी कि मैंने लाहौर में कई कॉन्फ्रेंसों में 18-20 साल में मैं शुरू किया था, ये फिर बाप के हाथों से निकला हुआ जो बच्चा है।
1: नहीं असल में करम भाई बात पता क्या है, मैं आपको एक वजह बताऊं, वो तो अपनी जगह अपनी सही है जो आपने बताई है, लेकिन इसके साथ साथ इनहेरिटेड भी चीज होती है कि एक उस्ताद की औलाद और उसके बाद सुबह मतलब
0: उठना 4:30
1: सुबह, नहीं नहीं सुबह आंख खोलते ही कान में
0: सुर ही आ रहा है,
1: सुर आ रहा है,
0: हाँ ये भी है,
1: रात को सोने से पहले भी कान में
0: ऐसे
1: तो ऑटोमेटिकली
0: आधा म्यूजिक वैसे ही आ जाता है।
1: अभी नैना रे नैना जागे मोरे नैना क्या बात है वाह वाह बहुत ही आला और कमाल का बेहतरीन आला ट्रैक है और मुझे इंतजार रहेगा इसका
0: माशाल्लाह,
1: और आपके सवालात हमारे दिल की आवाज है। अच्छा जी मेरे वालिद साहब के बारे में भी ये गाया है, जावेद अख्तर साहब पाकिस्तान का फखर है
0: बेशक,
1: اور ندیم آپ نے کس سے گانا سیکھا جو اتنا سریلا گاتے ہیں؟ میں گانا میں تو پہلی بات ہے کہ میں گانا اپنے آپ کو سنگر ہی نہیں مانتا. پہلی بات تو یہ ہے, آپ لوگ مانتے ہیں, آپ لوگوں کی حسن سماعت ہے, اور میں نے کچھ سیکھا نہیں ہوا, مجھے یقین مانیے کرم بھائی یہ فیکٹ ہے, میں نے مجھے نہیں پتا.
0: اچھا, آپ کی گٹی میں یا آپ کے خون میں وہ شامل ہے
1: شاید, اس وجہ سے مجھے
0: آدھا گانا ہمیں ویسے مل جاتا ہے وہ آپ والی بات کے گھر میں سنتے ہوئے, اور دوسرا آپ کے والد کی طرف سے وہ آپ میں جو کچھ خوبیاں اچھائیاں ہوتی ہیں وہ آپ میں ضرور آتی ہیں.
1: ویسا ہے
0: کہ آپ کسی کو کہتے ہیں کہ کسی کو دیکھنا ہو, کسی حضرات کو دیکھنا ہے تو اس کے والد کو دیکھ لیں, اگر بچوں کو دیکھنا ہے, بیٹیوں کو دیکھنا ہے تو والدہ کو.
1: میں نے جیسے کہا نا کہ وہ آپ انہیریٹڈ جو چیز آتی ہے, شاید وہ وجہ ہے, اور کوئی ایسی وجہ نہیں ہے. جو ہے وہ گائکی کو, اب میں اپنی بات کروں جیسے انہوں نے کہا ہے, تو وہی والی بات آ جاتی ہے کہ گھر میں اگر آپ سن رہے ہیں تو بچے میں ایک انٹرسٹ ڈیولپ ہوتا ہے. شاید ہمارے بھائیوں میں یہ سلسلہ کار نہیں رہا کہ وہ انٹرسٹ ہی نہیں ڈیولپ ہوا کہ والد صاحب کو سن رہے ہیں گھر میں کسی راگ کو گاتے ہوئے یا کوئی اس طرح کا.
0: اچھا ندیم بھائی, ایک چیز میں اور بھی بتا دیتا ہوں کہ لوگ اس کو بڑا آسان سمجھتے ہیں. سیکھنے کا عمل جو ہے نا بہت صبر کا ہے. لوگ یہ سوچتے ہیں دو مہینے تین مہینے, میرے بڑے سارے اسٹوڈینٹس بڑے ٹاپ پہ بھی گئے ہیں, ابھی میں خود بھی, اب مجھے کچھ لوگ کہتے ہیں بھائی آپ ینگ لگتے ہیں تو آپ نے کس زمانے میں گانا سکھا دیا. میں 22-24 سال کی عمر سے میں مجھے اللہ نے ایز اے استاد بھی رکھا, ایز اے سنگر بھی رکھا,
1: یہ
0: اس کی رحمت تھی. پر سیکھنے کا عمل جو ہے نا وہ گویے سے بھی, اپنے استاد سے بھی زیادہ, اور صحیح استادوں کا سلیکشن کرنا.
1: واہ,
0: میں اب ایک ایسے مزے کی آپ کو بات بتاؤں, اللہ نہ کرے وہ سن رہے ہو میری بات. ایک جگہ میں اسٹوڈیو میں ریکارڈنگ کرنے گیا تو وہ اسٹوڈیو بند تھا, تو اسٹوڈیو کے ساتھ ہی کسی نے اپنی اکیڈمی بنائی ہوئی تھی بزرگ نے, تو ان کے والد تھے وہ اسٹوڈیو والے.
1: یہ کراچی کی بات ہے,
0: آپ کسی بھی شہر کی بات, میں کسی کا نہیں بتانا
1: چاہتا,
0: اگر آپ کو پتا بھی ہے تو آپ چپ رہے ہیں.
1: اچھا اچھا, ٹھیک ہے ٹھیک ہے.
0: بہرحال لاہور کی بات ہے, چلیں ہم اس کو
1: لاہور لے
0: اچھا
1: ٹھیک ہے.
0: تو میں جب وہاں کہیں ریکارڈنگ پہ پہنچا تو کسی کو میوزک سکھا رہے تھے, سکھاتے نا وہ کچھ چائے بنا رہے تھے کوئی چیز, تو کہہ رہے استاد جی صاحب رکے سار نیچے کیسے آؤں. اب میں ویٹ کرنے آیا تو مجھے کہنا ہاں بھائی کیسے آئے ہو, میں نے کہا جی میں وہ کام تھا مجھے. ہاں بیٹھ جاؤ ابھی ایک گھنٹے میں کھلے گا. تو میں نے کہا میں کہاں جاؤں, میں یہی بیٹھ جاتا ہوں. میں بیٹھ گیا اسٹوڈینٹس کی طرح بیٹھ گیا, تو وہ ایج ان کی 75-70 میں بیٹھ گیا. تو وہ کہہ رہے ہیں استاد جی نیچے کیسے آؤں, میں دیکھ رہا ہوں دونوں کو. ارے آ جا نیچے, کہہ رہے استاد جی نیچے کیسے آؤں. ارے چائے بنا لے, سیڑھی لگا کے آ جا نیچے. اچھا میں بہت اچھا, بعد میں جب ان کو پتا چلا, ارے بیٹا آپ بتا دینا چاہیے کہ آپ کون ہو, یہ کوئی اچھی بات نہیں ہوتی, آ کے ویسے بیٹھ جاتا. یہ ہے کہ یہ خود گانے والوں کا بیٹا تو پتا چلنا تو بڑے پریشان ہو گئے.
1: اچھا اصل میں نے وہ ایکسپیکٹیشنز بھی ہوتی ہیں, ایکسپیکٹیشنز یہ ہوتی ہیں جیسے کہ بہت سارے جن کو یہ پتا چلتا ہے کہ جاوید اختر صاحب کا میں بیٹا ہوں, ان کی امید ہی ہوتی ہے کہ یہ گانا ضرور اچھا گاتا ہے بھائی جاوید اختر صاحب. اسی طریقے سے آپ جیسے گوالیار گھرانا ہے تو آپ کا جو نام آپ کے ساتھ جو جڑے ہوئے ہیں تو
0: خود
1: آپ اگر نہیں بھی بتا رہے نا تو آپ نے جیسے نام لیا گوالیار گھرانا بھائی یہ
0: خاصا ہوگا,
1: نہیں خاصا ہوں گے جناب,
0: ایسا ہی
1: یہ استاد ہوں گے,
0: بالکل
1: ایسا ہی. اور شاگردوں کے حوالے سے بھی کچھ ہے, مجھے ابھی پتہ نہیں آپ کی اس بات پر نہیں, اس اکیڈمی کی بات پر. ہاں سوال تھا آپ سے, کیونکہ میں دو چار لوگوں کو جانتا ہوں, آپ استاد ہیں, لیکن وہ سوال سے پہلے اگر آپ اجازت دیں تو ایک بریک ہے چھوٹی سی, ٹھیک ہے ایک بریک کی جانب جائیں گے, اس کے بعد کرم عباس بھائی سے وہ سوال کریں گے.
2: شیئر بنڈلز وہ بھی ڈسکاؤنٹ پر, سبسکرائب کرنا تو بنتا ہے تو بس ابھی جیز کیش ایپ سے جیز V5 فینٹاسٹک بنڈل لگاؤ اور پاؤ 2000 روپے تک کا بہترین ڈسکاؤنٹ اپنے فیورٹ بنڈلز پر بڑے ڈسکاؤنٹ کے لیے. جیز کیش ہے نا.
3: This program is brought to you by
4: Hire ka naya No Frost IoT Refrigerator Twin Inverter Technology jisse mile maximum cooling aur energy saving. No Frost, no worries.
5: Dengue ek khatarnak bimari hai jo machhar ke kaatne se phailti hai. Subah suraj nikalne ke baad aur shaam suraj ghurub hone se pehle ye machhar aapko kaat sakta hai. اگر آپ کو اچانک تیز بخار, شدید سر درد, جسم اور جوڑوں میں درد, متلی یا کمزوری محسوس ہو تو فوراً ڈاکٹر سے رجوع کریں۔ ڈینگی کا مچھر صاف پانی میں پیدا ہوتا ہے، اس لیے گھر اور ارد گرد کہیں بھی پانی جمع نہ ہونے دیں۔ پانی کی ٹینکیوں کو ڈھانپ کر رکھیں، گملوں اور کولر کا پانی باقاعدگی سے تبدیل کریں، لمبی آستین والے کپڑے پہنیں، مچھر مار سپرے اور مچھر دانی کا استعمال کریں۔ یاد رکھیں، احتیاط ہی ڈینگی سے بچاؤ کا بہترین طریقہ ہے۔ ڈینگی سے بچاؤ، آپ کی احتیاط، آپ کی حفاظت۔
6: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
7: FM 247365

0: It's 9:45 PM. This time check is brought to you by Phoenix Batteries. Phoenix laga aur bhul ja. Phoenix laga aur
1: bhul ja. जब जिंदगी एक लफ्ज से रुक सी जाए, कैंसर, सिर्फ एक बीमारी नहीं, एक इम्तिहान है। हर दिन एक जंग से कम नहीं, एक ऐसी जंग जिसमें बहुत से लोग नाउम्मीद हो जाते हैं, मगर अब मायूसी उम्मीद में बदल रही है। डाउ कॉम्प्रिहेंसिव कैंसर सेंटर, हुकूमत सिंध का वो कदम जहां कैंसर का इलाज अब एक नए मायार पर मुमकिन है। गामा नाइफ एडवांस टेक्नोलॉजी के जरिए ब्रेन ट्यूमर का बगैर सर्जरी के इलाज किया जाता है, जो उमूमन एक ही दिन में मुमकिन होता है, और इसके जरिए एडवांस स्टेज ब्रेन ट्यूमर्स यानी तीसरे और चौथे स्टेज के साथ मल्टीपल मेटास्टेटिस का इलाज भी मुमकिन है। जदीद तरीन MR लिनक मशीन की बदौलत अब कैंसर जिस्म के किसी भी हिस्से में छुप नहीं सकता, दौरान इलाज इसे बराह रास्त देखा जा सकता है और रेडिएशन को उसके रिएक्शन के मुताबिक फौरन एडजस्ट किया जाता है। यहाँ पूरे पाकिस्तान से आए हुए लोगों का इलाज मुफ्त किया जाता है। अब कैंसर का फौरी इलाज ख्वाब नहीं, हकीकत बन चुका है, जो हुकूमत सिंध और चेयरमैन बिलावल भुट्टो जरदारी के विजन से मुमकिन हुआ, क्योंकि ये सिर्फ इलाज नहीं, उम्मीद है हर उस चेहरे की जो जीना चाहता है। खिदमत में सबसे आगे सिंध।
2: शेयर्ड बंडल्स, वो भी डिस्काउंट पर, सब्सक्राइब करना तो बनता है, तो बस अभी जैस कैश ऐप से जैस V5 फैंटास्टिक बंडल लगाओ और पाओ 2,000 रुपए तक का बेहतरीन डिस्काउंट अपने फेवरेट बंडल्स पर। बड़े डिस्काउंट्स के लिए जैस कैश है ना।
0: This program is brought to you by
3: Hire का नया No Frost IoT Refrigerator, Twin Inverter Technology जिससे मिले Maximum Cooling और Energy Saving, No Frost, No Worries।
4: तेजी से फैलती डिजिटल दुनिया एक जबरदस्त सलाहियत के साथ साथ एक अहम जिम्मेदारी भी, मजहबी, फिरका वाराना या नस्ली बुनियाद पर नफरत अंगेजी, दहशत गर्दी की तरगीब से मुतल्लिक किसी भी तरह का मवाद फैलाना, इलेक्ट्रॉनिक जालसाजी, स्पैमिंग, धोखा दही, बशमूल आइडेंटिटी थेफ्ट, चाइल्ड पोर्नोग्राफी और साइबर स्टॉकिंग और अनचाही मुदाखलत, मसलन किसी भी फर्द से जबरदस्ती या बार बार राबिता करना, मुतल्लिका शख्स की रजामंदी के बगैर उसकी तस्वीर या वीडियोस बनाना और शेयर करना वगैरह संगीन जराइम है। इस तरह की खिलाफ वर्जियाँ पाकिस्तान इलेक्ट्रॉनिक क्राइम्स एक्ट और दीगर कवानीन के तहत कानूनी नतायज की मुतहम्मिल हैं। अगर आप इस बारे में कोई सवाल करना, इस सिलसिले में मदद तलब करना, किसी वाकये की इत्तला देना या इन कवानीन की खिलाफ वर्जी के मुर्तकिब अफराद के बारे में हुकूमत की मुआवनत करना चाहते हैं, तो बराहे करम हमारी हेल्पलाइन पर कॉल करें।
5: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
6: डेंगू एक खतरनाक बीमारी है जो मच्छर के काटने से फैलती है। सुबह सूरज निकलने के बाद और शाम सूरज गुरूब होने से पहले ये मच्छर आपको काट सकता है। अगर आपको अचानक तेज बुखार, शदीद सर दर्द, जिस्म और जोड़ों में दर्द, मतली या कमजोरी महसूस हो, तो फौरन डॉक्टर से रुजू करें। डेंगू का मच्छर साफ पानी में पैदा होता है, इसलिए घर और इर्द गिर्द कहीं भी पानी जमा न होने दें। पानी की टैंकियों को ढांप कर रखें, गमलों और कूलर का पानी बाकायदगी से तब्दील करें, लंबी आस्तीन वाले कपड़े पहनें, मच्छर मार स्प्रे और मच्छरदानी का इस्तेमाल करें। याद रखें, एहतियात ही डेंगू से बचाव का बेहतरीन तरीका है। डेंगू से बचाओ, आपकी एहतियात, आपकी हिफाजत।
5: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
7: क्या आप जानते हैं कि आपका मोबाइल बैलेंस गैर इरादी तौर पर भी खत्म हो सकता है? یہ اکثر اس وقت ہوتا ہے جب آپ کا ڈیٹا پیک ختم ہو جاتا ہے لیکن انٹرنیٹ پے ایز یو گو ریٹس پر چلتا رہتا ہے، جس سے بیلنس تیزی سے کم ہو سکتا ہے۔ پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے صارفین کو آگاہ کیا جاتا ہے کہ ایسے غیر ضروری چارجز سے محتاط رہیں۔ موبائل فون آپریٹروں کی جانب سے اس مسئلے کے حل کے لیے ایک مفید اور مفت سروس متعارف کرائی گئی ہے۔ اس سروس کے ذریعے آپ کا ڈیٹا پیک ختم ہوتے ہی انٹرنیٹ کا استعمال خود کار طور پر بند ہو جائے گا، تاکہ آپ کا قیمتی بیلنس محفوظ رہے۔ سروس فعال کرنے کے لیے درج ذیل کوڈز ڈائل کریں۔ جیز صارفین کے لیے *275#، زونگ صارفین کے لیے *4004#، یوفون صارفین کے لیے *6611#، اور ٹیلینور صارفین کے لیے *342#۔ اپنا بیلنس محفوظ رکھیں اور غیر ضروری چارجز سے بچیں۔ ڈیجیٹل دنیا میں محفوظ قدم پیچیے۔
8: یہ مفاد عامہ کا پیغام اب تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے۔
7: کمیونیکیشن اتھارٹی کی جانب سے تمام موبائل فون صارفین کو آگاہ کیا جاتا ہے کہ وہ اس بات کو یقینی بنائیں کہ ان کے کمپیوٹرائز قومی شناختی کارڈ فعال ہونے چاہیے۔ یاد رکھیں، اگر آپ کے زیر استعمال سم کے ساتھ منسلک شناختی کارڈ منسوخ کر دیا گیا ہے، یا اس کی میعاد ختم ہو گئی ہے، یا شناختی کارڈ کا حامل فرد وفات پا گیا ہے، تو آپ کی موبائل فون سروس معطل کی جا سکتی ہے۔ لہٰذا کسی بھی زحمت سے بچنے کے لیے موبائل فون صارفین کو چاہیے کہ جن شناختی کارڈ کی میعاد ختم ہو چکی ہے ان کی فوراً تجدید کروائیں۔ شناختی کارڈ کی منسوخی سے متعلق کسی بھی مسئلے کے حل کے لیے ناترا سے رجوع کریں، اور اس بات کو یقینی بنائیں کہ سم کسی وفات شدہ فرد کے شناختی کارڈ پر رجسٹرڈ نہ ہو۔ اگر آپ کی سم کسی وفات شدہ شخص کی شناختی کارڈ پر رجسٹرڈ ہے، تو قانونی وارث متعلقہ کمپنی کے سروس سینٹر مجاز فرنچائزز پر جا کر ضروری دستاویزات جمع کروا کر سم کی ملکیت اپنے نام کروا سکتے ہیں۔ شناختی کارڈ کی بر وقت تجدید موبائل فون صارفین کے تسلسل کو یقینی بنانے میں مددگار ثابت ہو سکتی ہے۔ پی ٹی اے آپ کی شناخت کے تحفظ اور صارفین کو محفوظ ٹیلی کام سروس اس کی فراہمی کے لیے پرعزم ہے۔ ڈیجیٹل دنیا میں محفوظ قدم پی ٹی اے۔
9: ایف ایم 100 لائک اس آن فیس بک .com/FM 24/7/365 FM 24/7/365